0: بسم اللہ الرحمن الرحیم اسی واسا مخاطب آئے ہوں جی مہرا پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اواں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جان خوش جی واہی تے جان واہی صحت آہی تے سب کچھ آہی اساں جی بھی یہی دعا ہے تواں جتے بھی ہو جو شال آباد ہو جو خوش ہو جو کدیں بھی دکھیو ڈی نہ دسو سکھن جو ہمیشہ ہم سن ساتھ رہے دکھ ہمیشہ ہم کا کوہیں دور ہوجن پروگرام صحت جی اسان جی اسٹوڈیو میں موجود ہوں آئن سن جا مشہور و معروف ڈاکٹر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جی مختلف بیماریوں بابت اواں کے جان ڈیندا ہیں ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن سب کا پہرے اسیں ڈاکٹر صاحب کے خوش آمدید چونداسی ڈاکٹر صاحب جو خاص مہربانیوں آہن لائیو کال جو نمبر بھی اواں کے اساں نوٹ کرائندا سی 0301-9196-851 اساں جو نمبر آہی تمام بذریعہ لائیو کال بھی شامل تھی سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آئین ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آئین گردے پتے مسان جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا وجے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور ان کے علاوہ فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانو ان سبھی مختلف بیماریوں جو مردن توڑے عورتوں کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب کے خوش آمدید چوندا ڈاکٹر صاحب جو خاص مہربانیوں آہن محبتوں آہن جو پینجو قیمتی وقت کڑھی کرے اساں جے اسٹوڈیو میں چن تھا ڈاکٹر صاحب السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک ہے ہو تو بھی ٹھیک ہے اواں جی
1: جی سے اللہ تعالی جائے سو
0: اج کیڑے موضوع بابت جان دینا اساں جے معزز بدھندڑن کے
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پیرا سب تعریفوں رب پاک جو جو اسا کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دین زمینی آسمانی آفتن خان محفوظ رکھے تو اساں پروگرام سچی گال جو بر وقت ٹائم تے نشر تھیندو ہے اساں کلینک جرمن ہومیوپیتھک کلینک کے خبر ہے تا ہفتے جا 6 دین جمعہ چھنچر آچر سومر انگار جو ڈی کلینک بند ہوں ہے اربع خمیس مہراپور شہر میں کوٹری روڈ ساموں ودن پوٹرا پیٹرول پمپ تے موجود ہوں ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی ان میں مینشن کرے نہ ہوں تو ہفتے جا 3 ڈی اساں جی چیک اپ فیس فری رکھل ہوں ہے جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ان کے علاوہ ہر اساں جی کلینک جے حساب سے جکی بھی بیماریوں ہوں ہیں سبنی جو جکو کامیاب علاج کیا ویند ہے ان کے بارے میں ایکڑی ننڈی جان ہے پانچ پروگرام سچی گال کے حوالے سے پیش کرنا ہوں اجو کے پروگرام کے حوالے سے جہاں چوجو اصا وہ ایشوز کھنی ادا ہوں جے روزمرہ کی زندگی میں پیشنٹس اصا وٹو ہے سو جو ہے سو شیئر کرنا یا جو ہے سو کلینک سے چیک اپ وغیرہ کرائیندا تو ان میں خاص کر ڈٹھو ویسے ہے تو جی اج کل جو اصا نوجوان طبقہ ہے تو ان میں میموری لاس کے حوالے سے یعنی جی ایکڑی یادگیری کن کے یادگیروں گھٹ رہن ایکڑو عمر سے گڈو گڈ تھیندو ہے او تے ایکڑی عام ایکڑو پروسیس ہے کن کے عمر سے گڈو گڈ دسو تا جی عمر ودندی ہے تا ظاہر یا تا فرق اچ ویندو ہے یادگیری مانو کے گھٹ رہندی ہے نظر گھٹ تھی ویندی ہے یا وارن جو اچھو تھین یہ ایکڑو عام پروسیس ہے لیکن ایکڑو جڑے عمر پانچ مطلب اوتری پانچ ہے ان کے باوجود جو ہے سو مہنگا ینگ ہے ینگ ایج میں جڑے یادگیری جو گھٹ جی وجن تو ان جا بیا خوڑسار اسباب خوڑسار اسباب مثلاً ڈسو ایکڑو غذا جو صحیح نہ وٹھن ننڈ جو صحیح نہ اچن یا اسٹریس وٹھن یا کو حادثہ تھن یا کہیں لمبے عرصے تھی کچھ اڑی میڈیسنس استعمال کرن جن جو اثر دماغ تے جو سو پہ جی ویندو ہے یا اج کل اسانجو نوجوان طبقہ گھنو طور تے جو سو ڈسو جے نشاوار شیوں تھن تھیں گٹکو وغیرہ استعمال کن تھا یا شراب نوشی سگریٹ نوشی جو استعمال کرن یا زیادہ موبائل جو استعمال یہ دماغ تے گالیوں اثر انداز کن تھیں جن کے بھی جو ہے سو میموری لاس جو ایشوز جو ہے سو ودھن نہیں تھندا ہیں ان کے حوالے سے ہومیوپیتھک میں ایک کامیاب علاج اساں وٹ جو ہے سو थींदो आहे होम्योपैथिक मेडिसन्स जे हवाले सां जेको ॾींदा आहियूं जंहिंसां जेको आहे सो पेशेंट बिल्कुलु सही थियो वञे. लेकिन इन जे लाइ पेशेंट खे घुरिजे त ख़ुदि जेको आहे हाणे मेमोरी लॉस जा हिकिड़ा खोड़ सारा मतिलबु ज़हर हिकिड़ी निशानियूं हूंदियूं आहिनि. मिसाल कंहिंखे रूटीन में कंहिंखे मिसाल हिकिड़ी वेसर थींदी आहे, लेकिन को माण्हू रोज़ानो कंहिंसां मिले थो उनजो नालो विसरी वञणु इवन एतिरे क़दुरु सीवियर केसिस में थींदो आहे जो माण्हू खे पंहिंजो घर बि यादि न रहंदो आहे त मां जेको आहे सो कहिड़े पासे वेंदो हिकिड़ी शइ वठणु आहे, लेकिन उहो उते पहुची जेको आहे सो वरी जेको आहे सो यादि कंदो आहे त मां कहिड़ी शइ वठी आयमि वरी वापसि. इहे हिकिड़ी रूटीन में इहो वेसर जो हिकिड़ो सिस्टम आहे, वेसर जो हिकिड़ो नमूनो आहे. इन जे करे जेकी हाज़िर दिमाग़ी थियणु ऐं यादगिरी जो पको रहणु या जेके नंढा ॿार स्टूडेंट्स रहंदा आहिनि जेके जिन खे सही यादगिरो न रहंदो आहे ऐं उहे कोशिशि कंदा आहिनि त असां सुठे तरीक़े सां यादगिरी पढ़ूं ऐं सुठे तरीक़े सां असां मार्कूं खणूं त उन्हनि खे इहे जेके प्रॉब्लम्स रहनि था त उन्हनि जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में अहिड़े क़िस्म जूं मेडिसिन्स आहिनि जेके ज़हनी जेकी तवानाई आहे उन्हनि खे बरक़रार रखनि था, जंहिंसां जंहिंजे करे जेको आहे सो जेकॾहिं कंहिंखे न वीकनेस थिए थी, दिमाग़ी वीकनेस थिए थी, या जेको आहे सो मिसाल ॻाल्हि जो नज़र जी कमज़ोरी आहे या वक़्त खां दिमाग़ी कमज़ोरी जे हवाले आहे, जंहिंखां असां तमामु अक्सर पिसाए रखे सुबुह जो नेराने जेको आहे सो उहे खाइण या जेके अलॻि से जेको आहे सो जीअं सौंफ़, मिसरी, बादाम इन्हनि जो सफ़ूफ़ ठाहे ऐं चमच सुबुह शाम इस्तेमालु करण सां उहो बि दिमाग़ जी जेके तवानाई आहे उन्हनि खे वधीक बरक़रार रखंदा आहिनि. जी सर,
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु. सामिन खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जी महिरा पर एफ एम 94 तां लाइव पेश कयो पियो वञे. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाबशाह असांजे स्टूडियो में मौजूदु आहिनि, जेके मुख़्तलिफ़ बीमारियुनि बाबति मालूमात ॾेई रहिया आहिनि, ॼाण ॾेई रहिया आहिनि. तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था. 0301-2196-8051 कॉल जो नंबर आहे. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, सिंधु मशहूर मरूफ़ डॉक्टर होम्योपैथिक कंसल्टिंग फिज़िशियन, पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था. इन खां अलावा पायल्स आहिनि या जेकॾहिं गले जो गुदूद वधियलु आहे, नक जी हॾी वधियलु आहे, उनजो बि बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि. संदनि जो सूरु आहे, जोड़नि जो सूरु, गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, मथे जो सूरु या अधु मथे जो सूरु आहे, कन जो सूरु आहे, घटि ॿुधो था, शुगर आहे, ब्लड

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر آواز سبری سجلن کے پروگرام میں بھلی کار چون داسی پروگرام صحت جی گال چھ مہرا پر ایف ایم 94 تن لائیو پیش کے پی ونی اواں جو پینجو میزبان حاکم علی جسکانی اواں سان گڈ آہی اساں جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیمارن بابت جان دیندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جے کو پینجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں ایندا آہن ائی اچن تھا 0301-2196-851 اسانجو لائیو کال نمبر آہے تواں اسانجے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ڈاکٹر منظور حسین میمن صاحب اسانجو سندھ جو مشہور و معروف ڈاکٹر آہے ڈاکٹر صاحب کے بھلیکار چونداسیں خوش آمدید چونداسیں 0301-2196-851 تے تواں کال کرے پروگرام میں شامل تھی سکو تھا ڈاکٹر صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چنچر آچر سومر تے یعنی ہفتے جا چھ ڈی صبح جو دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا ہن کا بھی بیماری لا علاج ناہی اواں کے بالکل بھی مایوس نہ تھو مایوسی کفر ہے تین کرے کدیں بھی مایوس نہ تھو ہر بیماری جو ڈاکٹر صاحب وٹ علاج ہے لا علاج مریض بھی جے ہوندا ہیں جن کے ڈاکٹر لا علاج کرے چھڈیندا ہیں ایون کراچی تے ویندا ہیں فری گری وری ڈاکٹر صاحب وٹ ایندا ہیں اڑے مریضن بابت اساں ڈاکٹر صاحب کھا پچھندا سی ڈاکٹر صاحب کافی مریض جے کے لا علاج تھی کرے چندا اواں جی میموری مطابق جے کے اواں اج جو موضوع وے الریڈی میموری ہے تواں کے کافی مریض اڑا یاد ہوندا ہیں جے کے لا علاج تھی اوجن ائی وری تاں وٹ صحت یاب تھی اوجن اڑا کے اساں کے بدھائی دو مریضن دے والے سا
1: جی سے بالکل کھوڑ سارا پیشنٹس کافی اساں انن جا ویوز بھی لائیو جے کو اس ایف ایم تے لے اسیں یا جے کے لائیو ایف ایم تے بھی جے کو اسو کال کرے بدھائی دا ہیں خاص کرے جکڈیں تاں مشہور واقعن میں پوچھنو تا مثال جی تاں گال بلیڈر اسٹون جی گال کی تا گال بلیڈر اسٹون پیشنٹ جن کے 20 mm جی گال بلیڈر اسٹون ہوئی تا انہ جی ماشاء اللہ جو سو وہ اسٹون خراج تھی وئی یعنی ختم تھی وئی ان میں ماشاء اللہ وہ بالکل صحتیاب تھی پانا ویوز بھی دئی اڑے طریقے سے کڈنی اسٹون جی ہتدا عموماً جو سو خاص کر جے بھی پیشنٹ ماشاء اللہ آئندا ہیں انہوں کے اساں ہومیوپیتھک کے حوالے سے جے میڈیسنس ڈیندا ہیں تو انہوں میں کافی فرق پہ جی اڑی طریقے سے کچھ گزرل ٹائم جا کچھ واقعات ہیں مثلا دادو شہر میں عمر جنہیں کلینک ہوئی تو ہوتے دادو شہر جو ہوا شمبانی بڑوچ پیشنٹ ہوا انہوں کی لیڈیز پیشنٹ کے پریگنینٹ ہوئی ان کے 8 اسٹون جو ہے سو 10 mm جا مختلف سائزز جی ہوئی اٹھے اسٹون ہوئی جی ماشاء اللہ ان کے ڈاکٹر نے آپریٹ کیا لیکن انہوں نے آپریٹ کیا ہو لیکن انہوں نے جدید ان کی پریگنینسی جو 9th منتھ ہو جدید سیزر تھی تو بعد میں ہی سو وی ان الگ سے آپریشن کرے سکوں تھا لیکن الحمد للہ کچھ پیشنٹ اصا کا دوا وی ان کے بدھا ان کے دوا ڈنی سی تو الحمد للہ ان واری باری جو سو یعنی ود ان منتھ میں ان جو وہی 8 اسٹون جو سو نکری ویو وہ پیشنٹ جو سو پچھاڑی کافی ساری اصل دعاؤں بھی ڈیندا ویا بیا بھی کھوڑ سارا پیشنٹس ان موکل یہ نہ صرف کڈنی اسٹونس کے حوالے سے جی کر بغیر آپریشن کے حوالے سے گال کرے پائلس کی تو پائلس میں بھی اڑا پیشنٹ کھوڑ سارا آیا جے بغیر آپریشن تھی چاہے فسٹولا ہوجائے چاہے پائلس ہوجائے وہ ان کا ختم تھی یا گدور کے حوالے سے گال کئی سی تو گدور میں بھی گھن کے پروسٹیٹ گلینڈ جن ودی ویسے ہے ان جو اصا جو میرا 40-40, 60-60 mm 100-100 ملی گرام تھی ویسا وہ بھی جو ہے سو ماشاء اللہ اصا بالکل پیشنٹ صحیح تھی سو یہ ایکڑی شفا کی گال ہے شفا اللہ تعالیٰ کے ہاتھ میں ہے لیکن گال ہے ہومیوپیتھک دوا کے حوالے سے تو وہ تھی پہنچائی سی یا نک کی ہڈی جو گوشت ودی ویسے ہے ان جو بھی جی ساجر قصو بھی اصا کھولے ہوسی گال ادھ میں رہی وی تو چاہے ٹوسلائٹس ہوجن یا گلے جا گدود ہوجن تو ان جو بھی جدید اصا بیسیکلی ایکڑا نیزل پلیپس تھن جے الرجی کے کرے جو ریشو نک میں اچھی ویسے ہے پوئے وہ گدودن کی صورت اختیار کرے ان جی جدید اصا میڈیسنس ڈیندا ہوں त अलहमदिल्ला उहे बि जेको आहे सो बिल्कुलु उन्हनि जी एलर्जी बि ख़तमु थी वेंदी आहे ऐं उहे गदूद बि ख़तमु थी वेंदा आहिनि छो जो उन्हनि जे ॾिसो हिकिड़ो नाज़ुक मसइलो हूंदो आहे जॾहिं उहो जा गदूद निकिरी ईंदा आहिनि त न हू साह सही खणी सघंदा आहिनि न वरी जेको आहे सो सही ॻाल्हाए सघंदा आहिनि उन्हनि खे न बिल्कुलु नास बंदि हूंदी आहे राति जो सुम्ही न सघंदा आहिनि अहिड़े क़िस्म जे मरीज़नि खे जेके अहम निशानियूं हूंदियूं आहिनि उनखे एलर्जी न छॾींदी आहे खूंगरा उन्हनि जा आम हूंदा आहिनि ऐं जॾहिं अव्हांखे ख़बर आहे त जॾहिं उन्हनि जो नक जी जेके गदूद वधी वेंदा आहिनि उनजे करे छो जो ईयर नोज़ थ्रोट हिकिड़ो ई रस्तो हूंदो आहे कन नक ऐं गले जो पोइ जॾहिं उहो रेशो ॻणंदो आहे या गदूद ठही वेंदा आहिनि त पोइ उन्हनि खे कननि ते बि ताड़ी चढ़ी वेंदी आहे यानी उहे कननि खां न ॿुधी सघंदा आहिनि ऐं कननि खां बि रेशो वरी ॻणणु शुरू थी वेंदो आहे ऐं उहो ई रेशो वरी जेको आहे सो जॾहिं कन ब्लॉक थी वेंदा आहिनि त वरी गले जे तरफ़ जेको आहे सो कंदा आहिनि पोइ यानी वरी गले में हुननि खे जेको आहे सो इहो जेको आहे सो जंहिंखे निडियलेस बि चऊं ज़ुकाम थी वेंदो आहे या चेस्ट कंजेक्शन थी वेंदी आहे बलगम पोइ उन्हनि जो न निकिरंदो म्यूकस ठही वेंदो आहे त उनजो बि असां वटि होम्योपैथी उन अहिड़े क़िस्म जे पेशंट्स जे लाइ फ़िलहालु फर्स्ट एड तौर ते मां ॿुधाईंदो आहियां त उन्हनि खे गरम पाणी जी भाप जेको आहे सो वठणु घुरिजे या गरम पाणी सां जेको आहे सो उन्हनि खे गराड़ा करणु घुरिजनि ऐं गरम पाणीअ सां जेको आहे सो नमक विझी उनजो नक साफ़ु करणु घुरिजे त इहा हिकिड़ी फर्स्ट एड आहे लेकिन उन्हनि जो मुकमल ट्रीटमेंट होम्योपैथिक में छो जो ऑपरेट माण्हू केतिरो कराईंदो ऑपरेट कराइण खां पोइ बि इहे केसिस ॾिसण में आहिनि चाहे साइनोसाइटिस जा हुजनि चाहे ट्रांसलाइटिस जा हुजनि ऑपरेशन कराइण खां पोइ बि जेको आहे सो वरी उहे साॻाई जेको आहे सो उन्हनि जा गदूद वधी वेंदा आहिनि ऐं इहो ई हाल साॻोई स्टोन्स जो बि हूंदो आहे तव्हां चाहे स्टोन कढायो बि ऑपरेट करायो लेकिन ऑपरेशन खां बाद में बि जेको आहे सो वरी स्टोन्स ठही वेंदा आहिनि असांजो होम्योपैथिक दवाउनि में इहो ई जेको आहे सो हिकिड़ी मौजज़ाना करामतूं रखियल हूंदियूं आहिनि त जॾहिं हिकिड़ी त ऑपरेशन खां बग़ैर पथरी निकिरींदी आहे लेकिन दवा अहिड़ो कमु करे वेंदी आहे त वरी उहा पथरी न ठहंदी आहे यानी एतिरा पंहिंजा असरात छॾे वेंदी आहे सो इन हवाले सां होम्योपैथिक दवा तमामु जेको आहे सो आई त होम्योपैथिक दवा जो को बि साइड इफ़ेक्ट कोन्हे को हिकु त अव्हांखे फ़ाइदो जेको आहे सो यानी जड़ खां वठी मर्ज़ खे ख़ात्मो कराईंदी आहे ऐं हिन जो को बि साइड इफ़ेक्ट कोन्हे को त पोइ असां छो न जेको आहे सो उन रस्ते ते अचूं जेकी असांखे को फ़ाइदो ॾिए ऐं को नुक़सान खां अलावा जेको आहे सो फ़ाइदो ॾिए सो उहो आहे होम्योपैथिक दवा होम्योपैथिक दवा हींअर त जग जहान में मशहूरु आहे ऐं जेके बि असांजा जेको से मशाला चाहे हिते चाहे जेको आहे हींअर ॿाहिरि काफ़ी सारा पेशेंट आहिनि जेके असां वटि होम्योपैथिक मेडिसिन्स ताईं जेको आहे हूंदा आहिनि
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि शी मेहरापुर एफ एम 94 जो ई आवाज़ अव्हां जे समातुनि ते पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहिब सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु आहिनि जेकी मुख़्तलिफ़ बीमारियुनि बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि डॉक्टर साहिब जो ख़ासि महिरबानियूं मोहबतूं आहिनि जो पंहिंजो क़ीमती वक़्तु कढी करे डॉक्टर साहिब असांजे स्टूडियो में ईंदा आहिनि अव्हांखे हाणे कराची नवाब शाह हैदराबाद या इस्लामाबाद वञण जी ज़रूरत नाहे उहो ई सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे 0301-2196-851 असांजो लाइव कॉल जो नंबर आहे होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु गुर्दे जी पथरी आहे मसाने जी पथरी आहे ऐं इन खां अलावा गले जा गुदूद वधियल आहिनि या नक जी हॾी वधियल आहे उनजो बग़ैर ऑपरेशन जे इलाजु कयो वञे थो अव्हांखे ऑपरेशन कराइण जी का बि ज़रूरत नाहे कॾहिं बि अव्हांखे मायूस न आहे थियणो गोॾनि में सूरु आहे संदनि में सूरु आहे जोड़नि जो सूरु आहे नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहणु कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालज खंघ टीबी मादे जो सूरु मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन मर्दनि ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु मरीज़नि जो इलाजु कंदा आहिनि हर जुमे छंछर ऐं आचर ते यानी हफ़्ते जा 3 ॾींहं डॉक्टर साहिब जी जेकी चेकअप फीस हूंदी आहे उहा बिल्कुलु फ्री हूंदी आहे बिल्कुलु मुफ़्त हूंदी आहे जेका जर्मन फ्रेंचाइज़ वारा बर्दाश्त कंदा आहिनि जेके डॉक्टर साहिब जी फीस बि अफोर्ड नथा करे सघनि उन्हनि जे लाइ इहा हिकिड़ी फैसिलिटी रखी वई आहे डॉक्टर साहिब जे तरफ़ां डॉक्टर साहिब जी जेकी कंपनी आहे उन जे तरफ़ां जीअं उहा डॉक्टर साहिब खे पंहिंजो चेकअप कराए सघनि इहा ॻाल्हि अव्हांखे ज़रूरु ॿुधाईंदासीं नोट कराईंदा हलंदासीं त अवां खे दवा स्टोर तां वठणी हूंदी आहे। प्रोग्राम